0: को सबील में पौधा देने का ख्याल अचानक ही आया था। इस हवाले से दोस्तों के साथ मशवरा किया और फिर इस पर आहिस्ता आहिस्ता अमल दरामद शुरू कर दिया।
1: आप आज देख रहे हैं हूज हुसैन ऑर्गेनाइजेशन की एक दरख्त हुसैन के नाम की सबील। इस सबील का आइडिया आज से 6 साल पहले अचानक से हमें आया कि क्यों ना हम इमाम हुसैन के नाम पे, इमाम हुसैन की रेजिलियंस के नाम पे, इमाम हुसैन की लेगेसी के नाम पे और इन्वायरमेंट को ग्रो करने के लिए हम एक ऐसी सबील जाएं जिससे हम इन्वायरमेंट को भी बेनिफिट दे सकें और साथ ही साथ लोगों के दिमाग में आइडिया डाल सकें कि हमारी जरूरियात क्या हैं और हमें किस तरह फोकस रखना चाहिए, क्योंकि यही चीज दीन सिखाता है हमें।
0: वो कहते हैं मुसलसल 7 सालों से मुख्तलिफ इलाकों में शहरियों को सबील में पौधा देने का सिलसिला जारी है। गुज़िश्ता बरस 6,000 पौधे लोगों को दिए गए, रवां बरस 10,000 से ज़ायद का हदफ रखा हुआ है।
1: अल्हम्दुलिल्लाह आज हमारा 7वां साल है और इस साल जो है वो हम मरीज जाफरी तैयार में, न्यू रिजविया में, अमरोहा टाउन में और यहाँ सोल्जा बाजार में प्लांट फॉर हुसैन, एक दरख्त हुसैन के नाम पे हम जो है ये सबील चला रहे हैं। फिगर्स की बात करूं तो पिछले साल हमने 6,000, सिर्फ पिछले साल की बात बता रहा हूं, 6,000 जो है वो हमने दरख्त निकाले थे और इस साल का टारगेट है हमारा इंशाल्लाह 10,000 पौधे निकालने का। ये दरख्त जो है वो सारे दरख्त वाले पौधे होते हैं, शजर होते हैं और साथ ही साथ जो है ये कराची के नेटिव दरख्त होते हैं।
0: जबरूद अली ने बड़े फखर के साथ हमें बताया कि लोग उन्हें तस्वीरें और वीडियोस भेजकर दिखाते हैं कि किस तरह उनका दिया गया पौधा अब आहिस्ता आहिस्ता तनावर दरख्त में तब्दील हो रहा है। नौजवान के मुताबिक उनकी सबील का मकसद लोगों को बताना है कि हम जिस माहौल में रह रहे हैं वहाँ दरख्तों की कितनी ज्यादा अहमियत है और ये दरख्त हमें किस तरह एक महफूज माहौल फराहम कर सकते हैं।
1: अल्हम्दुलिल्लाह दरख्तों का जो हमें फीडबैक आता है, लोग सराहने के साथ साथ आके हमें पर्सनली आके बताते हैं कि हम आपसे लास्ट ईयर, 2 साल पहले, 3 साल पहले दरख्त लेके गए थे। हमें वीडियोस भेजते हैं कि उन्होंने अपने घर किस तरीके से वो सामने वाले जगह पे जो एक घर के सामने का एरिया होता है वहां पे वो दरख्त लगा दिया, किसी पार्क में जाके उस दरख्त को प्लांट कर दिया। तो इस तरीके से हमें एक सराहने की वजह से जो है वो हम इसको और अच्छा करने की कोशिश कर रहे हैं, क्योंकि मेन हमारा आइडिया ये था कि लोगों के जहन में इस बात को डाला जाए कि हम जो है वो एक कॉन्क्रीट के जंगल में रह रहे हैं, हम अपने इन्वायरमेंट पे फोकस बिल्कुल नहीं करते, हम अपने कोशिश करते हैं घर को अच्छे से अच्छा कर लें लेकिन हमें घर के बाहर के ही सांस लेनी होती है, हमें वो सांस लेने में मसला होता है, हमारी इन्वायरमेंट में जो डस्ट है, जो पॉल्यूशन है और उसके साथ साथ जो चीजें आ रही होती है सांस की बीमारियों की शक्ल में, वो हमें बहुत सारी कराची के खासतौर पर आवाम को तकलीफ देती है।
0: जबरूद अली कहते हैं ग्लोबल वार्मिंग का पाकिस्तान पर बहुत गहरा असर पड़ा है। 2014 में लोगों को मालूम हुआ था कि हीट स्ट्रोक क्या होती है, इसी वजह से मुकामी लोगों को वो पौधे दिए जाते हैं जो माहौल दोस्त हों और हर तरह के मौसम में बासानी एक मजबूत दरख्त बनने में तब्दील हो सके।
1: जैसे कि आपको पता है ग्लोबल वार्मिंग का अफेक्ट जो है वो सबसे ज्यादा पाकिस्तान में, पाकिस्तान उन कुछ कंट्रीज में जिनका कार्बन एमिशन जो है वो इंतहाई कम है, जिसके नस्बत और उसके बरक्स जो है पाकिस्तान को अफेक्ट बहुत ज्यादा होता है ग्लोबल वार्मिंग का। कराची की बात करें तो पिछले 2014 के हीट स्ट्रोक के बाद से लोगों को पता चला कि हीट स्ट्रोक जैसी कोई चीज होती है जिसके काम पे भी हुसैन ने अल्हम्दुलिल्लाह अपने पार्ट अदा किया कि किस तरीके से हम रिक्शा ड्राइवर्स वगैरह को हेल्प आउट कर सकते थे। यहाँ जो दरख्त हम दे रहे होते हैं वो कराची के लोकल, जैसे कि मैंने बताया यहाँ बादाम का दरख्त होता है, नीम का दरख्त होता है, मोरिंगा, सोयना और साथ ही साथ जो कुछ जो है वो अननेटिव प्लांट्स भी होते हैं, लेकिन वही जो कि शजर बन रहे हो और ऑक्सीजन ज्यादा क्रिएट कर रहे हो।
0: वो कहते हैं अगर सबील में दिए गए हमारे 10,000 पौधों में से सिर्फ 10% भी मुकम्मल दरख्त बन जाते हैं तो हमारे सबील लगाने का मकसद पूरा हो जाएगा।
1: अल्हम्दुलिल्लाह पौधे जो हिसाब हमने टारगेट रखा है वो 10,000 हमने जो है वो शजर देने हैं, जिसमें से हम अगर सोचे तो अगर 10% भी लग जाए तो हमारा जो लग जाए का मतलब दरख्त बन जाए, बकाया तनावर दरख्त बन जाए, तो हमारा गोल जो है वो इंशाल्लाह अल्हम्दुलिल्लाह फुलफिल हो जाएगा।
0: जबरूद अली और उनके दोस्तों की इस मुनफरिद काविश को शहरियों की जानिब से भी सराहा जा रहा है। आगे बढ़े और आपको बताएं उन बहादुर खवातीन के बारे में जिन्होंने रवायती सोच को चैलेंज करते हुए अपनी एक नई पहचान बनाई। अगरचे ये खवातीन बुनियादी तालीम से महरूम रहीं लेकिन हौसले, मेहनत और अज़्म के एतबार से किसी से कम साबित नहीं हुईं। सिंध के जिला थर में कोयले के वसीअ ज़खायर दरियाफ्त होने के बाद न सिर्फ इलाके की मईशत में तब्दीली आई बल्कि मुकामी खवातीन की जिंदगियों में भी एक मुस्बत इनकलाब बरपा हुआ। ان خواتین نے بطور ڈمپر ڈرائیور خدمات انجام دے کر نہ صرف تھر کے عوام بلکہ پورے پاکستان کو حیران کر دیا۔ تھر میں ایک اندازے کے مطابق تقریباً 175 ارب ٹن کوئلے کے ذخائر موجود ہیں، جہاں حکومت پاکستان کی منظوری سے مختلف کمپنیاں کوئلہ نکالنے کا کام کر رہی ہیں۔ انہی کمپنیوں میں شامل سندھ ایگرو کول مائننگ کمپنی نے مقامی خواتین کو با اختیار بنانے کے لیے 30 خواتین کو بھرتی کیا اور انہیں ڈرائیونگ کی تربیت فراہم کی۔ ابتدائی طور پر خواتین کو خالی ڈمپر چلانے کی تربیت دی گئی، جبکہ بعد ازاں مرحلہ وار انہیں بھرے ہوئے ڈمپر چلانے کی عملی مشق بھی کروائی گئی۔ آج یہ ہنرمند خواتین نہ صرف باعزت روزگار حاصل کر رہی ہیں بلکہ محنت کے ذریعے اپنے خاندانوں کی معاشی حالت بھی بہتر بنانے میں اہم کردار ادا کر رہی ہیں۔ رامو 6 بچوں کی ماں ہے اور بچوں کا پیٹ پالنے کے لیے انہوں نے بھی ڈمپر ڈرائیور بننے کا فیصلہ کیا۔ وہ کہتی ہیں جب مرد ڈمپر چلا سکتے ہیں تو ہم بھی کسی سے کم نہیں۔
2: میں نے یہ سوچا کہ اگر یہ مرد بھی ہیں تو ہم جیسے ٹرک چلا رہے ہیں، مرد بھی چلا رہے ہیں تو مرد میں اور عورت میں کون سا فرق ہے، مرد چلا رہے تو میں بھی چلا لوں گی۔
0: وہ کہتی ہیں ابتدا میں ہمیں 1 سال کی تربیت دی گئی، جس کے بعد میں اب کوئلے کو ایک جگہ سے دوسری جگہ بآسانی منتقل کر لیتی ہوں۔
2: ایسا نہیں ہے کہ میں چلا لوں گی خود ہی، ابھی میں نے ٹرک دیکھا ہی نہیں، گاڑی دیکھا ہی نہیں تو کیسے چلاؤں گی۔ پہلے ان لوگوں نے مجھے ٹریننگ دی 1 سال کی، میں نے ٹریننگ میں آہستہ آہستہ پاس ہوتی گئی آتی گئی، تو میں جب ٹریننگ میری پوری ہو گئی تو میں پاس ہوئی یا ایجلٹی میں آئی ہوں۔ ایجلٹی میں آنے کے بعد میں کوئلہ جو ہے وہ ٹرانسپورٹ کر رہی ہوں۔
0: ایک اور ڈمپر ڈرائیور نصرت کہتی ہے معاشی تنگ دستی کے باعث ڈرائیور بننے کا فیصلہ کیا جو آج درست ثابت ہوا۔
3: کوئل مائننگ کمپنی میں میں کام کرتی ہوں اور میں 2017 میں آئی ہوں یہاں پہ، اور 1 سال کی میں نے ٹریننگ کی ہے اور اس کے بعد میں جاب کرتی ہوں۔ میرے حالات کچھ اچھے نہیں تھے، غربت کی وجہ سے زائد ایک تک روٹی کھاتے تھے ایک تک بیٹھے ہوتے تھے، اسی وجہ سے ہمارے گھر میں لڑائی بھی ہو گئی تھی اور میرے شوہر نے مجھے نکال دیا تھا۔
0: آسیہ نامی خاتون ڈرائیور کہتی ہیں غربت کی وجہ سے پڑھائی نہیں کر سکی تھی، شادی ہوئی لیکن وہ بھی کامیاب نہ ہو سکی، چھوٹے بہن بھائی ہیں، اب ان کی پڑھائی کو جاری رکھنے کے لیے ڈرائیونگ کر رہی ہوں۔
4: میرا شور پہ نہیں ہے اور مائی کے پاس رہتی ہوں، مائی کے پاس ہوں، پڑھی لکھی نہیں تو ہم یہاں پہ تو انٹری چل رہا تھا تو میڈم میویش اور میڈم سنا نے ہماری مدد کی تو ہم جاب پہ آ گئے، ٹریننگ بچے نہیں ہمارے بھائی بہن ہے پڑھ لکھ رہی ہے، اچھا لگتا ہے
0: ہے۔ ایسی ہی ایک اور خاتون ڈرائیور کا ماننا ہے کہ انہیں یہ روزگار ملنے سے ان کے روز مرہ کے اخراجات پورے کرنا آسان ہو گیا ہے۔
5: ہمارا گھر بھی صحیح چل رہا ہے، روزگار مل رہا ہے، پہلے یہاں پہ کوئی بھی بے روزگاری تھی تھر میں، ابھی روزگار مل رہا ہے۔
0: ماروتی خواتین ڈمپر ڈرائیورز کی نگرانی کرتی ہیں، وہ کہتی ہیں چونکہ کوئلے کو ایک جگہ سے دوسری جگہ منتقل کرنا انتہائی مشکل کام ہے اور وہ کام بھی ہماری خواتین ڈرائیورز کر رہی ہیں، جس کی وجہ سے ہمیں احتیاطی تدابیر اختیار کرنا پڑتی ہیں۔ یہ ایک منظم نظام ہے جس میں ہم خواتین ڈرائیورز کو انہیں اپنی حفاظت سے متعلق مسلسل آگاہ کرتے رہتے ہیں۔
6: آؤٹریچ کی کیمپین سٹارٹ کی تھی، ان کو جاتی ہے ان کے گھروں تک مطلب اپروچ کیا تھا، جو کہ ان کے گھر تک گئی تھی، ان کے پراپر ایک ان کی ڈیٹیلز وغیرہ لی تھی، جو لوگ ولنگ تھے پھر ہم نے ان کو اپروچ کیا تھا۔ سسٹم میں ایسے نہیں ہے کہ صبح آئے اپنی مرضی سے گاڑی نکالے اور لیتے ہیں، صبح یہ جب آتی ہے تو ہماری ایک پراپر ایکٹیویٹیز کا سسٹم ہوتا ہے جس میں ہم پورے سیفٹی کے متعلق ان کو بریف کرتے ہیں، کل کے دن کیا ہوا اور آج کے دن کیا ہونا ہے، اور تو سارے میئرز ان کو پہلے سے بتائے جاتے ہیں، بریف کیے جاتے ہیں، اس کے بعد پھر ان کو سیفٹی پروٹوکول جتنے بھی ہیں وہ سارے دوبارہ سے ریفریش کیے جاتے ہیں۔ ابھی تک ہم نے ایکشن اس طرح کا نہیں دیا، ان کو پراپرلی پھر گائیڈ کیا جاتا ہے کہ اوائڈ کیسے کرنا ہے، غلطی تو ہو گئی لیکن نیکسٹ ٹائم کے لیے کیسے اوائڈ کرنا ہے۔
0: یہ خواتین اس بات کی روشن مثال ہیں کہ اگر مواقع فراہم کیے جائیں تو عزم و ہمت رکھنے والی خواتین ہر شعبے میں نمایاں کامیابیاں حاصل کر سکتی ہیں۔ ایس بی ایس اردو کے لیے رپورٹ پاکستان سے احسان خان نے پیش کی۔
7: لائک کیجیے، شیئر کیجیے، تبصرہ کیجیے، فیس بک پر ایس بی ایس اردو فالو کیجیے۔
8: اور اب نشریات میں شامل کرتے ہیں ہمدیہ کلام، ابرار ابرار لاک کی آواز میں تیرے رنگ رنگ۔